0: برندس پرگین خبرن لگن چوت پین میڈیا ویس نے ایف ایم چینل ان کا دیا آکاش وانی کرگلین
1: جنگی بزنس ان لسکے تنگ میفیا لینچک آکاش وانی روکس ینتی چونلن ان لوکل ان یا فایولی توقی کائن آکاش وانی ستانچائن کسٹمر ان سخپ لپی سکپس مانگمو دارن ینتیس نن یا دفتر یا ہٹی کا جوک سنن بانگ ینچائن آکاش وانی گا کندر چکی کا ایڈورٹائزمنٹ بکنگ آکاش وانی لوکسو چینل ان کا ایڈورٹائزمنٹ تنچاو سمو دونا رنگ ان سے یوت بکنگ بیفیا کال بازات 8700014242 کا
2: अपने बिजनेस को बढ़ाने के लिए लीजिए आकाशवाणी का सहयोग और दीजिए उसे बुलंदियों के पंख।
3: आपका बिजनेस लोकल है या राष्ट्रीय, आकाशवाणी देती है उपभोक्ताओं तक पहुंचने का हर विकल्प।
2: और अब तो आप घर, दफ्तर या दुकान पर बैठे बैठे कर सकते हैं आकाशवाणी के किसी भी केंद्र के लिए विज्ञापनों की बुकिंग।
3: आकाशवाणी के विभिन्न चैनलों पर विज्ञापन देना सुलभ और सस्ता।
2: बुकिंग है तो संपर्क करें 8700014242 पर
3: 8700014242।
4: सुनो ना,
2: हाँ,
4: सोच रहा हूँ अपना बिजनेस क्यों ना बढ़ा लूँ।
2: तो रोका किसने है? हाँ,
4: रोका तो किसी ने नहीं, पर समझ नहीं आ रहा कि मदद किससे मांगूं।
2: मुझसे।
4: तुमसे? तो अच्छा, बताओ फिर।
2: आकाशवाणी है ना, मैंने सुना है उसका नेटवर्क देश भर में फैला है।
4: पर उससे मेरा क्या फायदा?
2: देखो, फायदा है, जिस शहर में चाहो विज्ञापन की मदद से उपभोक्ताओं तक पहुंच जाओ।
4: पर अब ये भी तो बता दो कि आकाशवाणी से संपर्क कैसे करूं?
2: बहुत आसान है, मैं बताती हूँ। नंबर नोट करो 8700014242।
4: ओ, 8700014242। लो अभी फोन लगाता हूँ 8700014242 पर।
1: ایلومس بنینوہ انسانی رخص بچائیں حضرت